नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् यनकुमारी शर्माबाट। राज्यको बाढ परिस्थिति उन्नत भए तापनि सातवटा जिल्लाको विभिन्न अञ्चल अहिले पनि बाढको चपेटमा परेका छन्। गोलाघाट, चराइदेव, जोरहाट, विश्वनाथ, धेमाजी लगायत लखिमपुर जिल्लाको 380 गाउँ वर्तमान बाढको चपेटमा परेको छन्। बाढीले गर्दा 1,28,71 प्रभावित भएका छन् भने 14,203 हेक्टर माटो पनि नष्ट भएको छ। शिवसागर जिल्लामा हिजो पुनः दुईटा मृत शरीर पनि फेला पारे पछाडि मृत्युको संख्या 87 पुगेको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो नाजिरा, मामोरा र सोनारी समष्टिको बाढ़ क्षतिग्रस्त अञ्चलहरू परिदर्शन गर्दै जानकारी लिनुभएको थियो। साथै नेपाली खुट्टी र सुन्दर पोखरी अञ्चल परिदर्शन गरेपछि मामरानको समुनी गाउँ र सोनारीको 8 वार्डमा उपस्थित हुँदै परिस्थितिहरूको बारे छानबिन गर्नुभयो। उहाँले भन्नुभयो कि 9 अगस्तबाट सरकारी विषयहरूले प्रभावित जनताको घरमा गएर क्षतिको सर्वेक्षण गर्नेछन्। त्यसअघि मुख्यमन्त्रीले डिब्रुगढ स्थित सचिवालयमा आयोजित एक कार्यक्रममा शिवसागर, चराइदेव, जोरहाट, गोलाघाट जिल्लाको बाढी प्रभावित परिवारलाई प्रत्यक्ष लाभ हस्तान्तरण मार्फत 15,000 रुपियाँको आर्थिक सहयोगको शुभारम्भ गर्नुभयो। राज्यको बाढ़ परिस्थितिको छानबिन गर्नुलाई केन्द्रीय मन्त्री जेपी नड्डा आज दिउँसो 2:30 डिब्रुगढको मोहनबारी विमानघाटमा उपस्थित हुनुभएको छ। श्री नड्डा आज राति डिब्रुगढमा कटाएर भोलि उपरी असमको बाढ़ परिस्थितिहरूको बारे जानकारी लिनुहुनेछ। उहाँले बाढ़ क्षतिग्रस्त अञ्चल परिदर्शन लगायत बाढ़को चपेटमा परेका मानिसहरूसँग भेटवार्ता गर्नुहुनेछ। साथै बाढ़ शिविरहरूमा रहेका मानिसहरूको हाल चाल पनि पुछताछ गर्नुहुनेछ र पुनः संस्थापनको सन्दर्भमा छलफल गर्नुहुनेछ। केन्द्रीय सरकारले उत्तर पूर्वमा 263 बाढी व्यवस्थापन परियोजनाको रुपैयाँ 2,536.96 लाख रुपियाँ खर्च गरेको छ। यस वर्षको मार्चसम्म सिक्किम सहित सबै उत्तर पूर्वी राज्यहरूका लागि केन्द्र सरकारले यो रकम खर्च गरेको छ। जलस्रोत राज्यमन्त्री राजभूषण चौधरीले हिजो राज्यसभामा यो तथ्याङ्कन जारी गर्नुभएको थियो। केन्द्रीय मन्त्रीले यो योजनाहरूको रूपमा बाढी र कटान नियन्त्रण, ढल निकास निर्माण आदि समावेश रहेका बताउनुभयो। मन्त्रीले सदनलाई ब्रह्मपुत्र बोर्डले उत्तर पूर्वमा बाढी नियन्त्रणका लागि 52 योजना तयार गरेको कुरालाई पनि जान्न दिनुभएको छ। हिजो शिक्षा मन्त्री डाक्टर रनोज बेगुले शिवसागर जिल्लाको बाढ़ क्षतिग्रस्त अञ्चलमा शिक्षा व्यवस्थाको सामग्रिक परिस्थितिको जानकारी लिनुभयो। उहाँले जिल्ला शिक्षा विभागका विषयहरूसँग एउटा बैठकमा सहभागी हुनुभयो।

भएको थियो। बैठक पछाडि उहाँले भन्नुभयो कि जिल्लाको 1232 वटा विद्यालय अन्तर्गत 545 वटा बाढीको क्षेत्रमा परेका छन्। उहाँले क्षतिग्रस्त विद्यालयहरूको अन्तर्गाथनी, शिक्षा सामग्री र अरू क्षति भएका सम्पूर्ण तथ्य सङ्ग्रह गर्नुलाई निर्देश दिनुभएको छ। उहाँले बताउनुभयो कि क्षतिग्रस्त छात्रछात्राका लागि इतिमध्ये नयाँ पाठ्य पुस्तक प्रेरण गरिएको छ र विद्यालय परिचालन समितिद्वारा युनिफर्मको धन पनि दिने व्यवस्था हात लिएको छ र मुख्यमन्त्रीले प्रत्येक क्षति भएका विद्यालयहरूलाई 2 लाख रुपियाँको सघाउ गर्ने कुरालाई पनि उल्लेख गर्नुभयो। जनगणना सन् 2027 को लागि स्वगणना राज्यका विभिन्न जिल्लाहरूमा सञ्चालन भइरहेको छ। कामरूप जिल्ला आयुक्त देवकुमार मिश्रले जिल्लाका जनतालाई स्वगणनामा भाग लिन आग्रह गर्नुभएको छ। जिल्ला आयुक्तले हिजो अनलाइनद्वारा तथ्य पुनः गरेर

राज्यका विभिन्न जिल्लाहरूमा सञ्चालन भइरहेको छ। कामरूप जिल्ला आयुक्त देवकुमार मिश्रले जिल्लाका जनतालाई सगणनामा भाग लिन आग्रह गर्नुभएको छ। जिल्ला आयुक्तले हिजो अनलाइनद्वारा तथ्य पूरण गरेर सगणना प्रक्रिया सम्पन्न गर्नुभयो। श्रीमन्त्रीले निर्धारित समय सीमाभित्र स्वगणना सुविधाको सदुपयोग गरेर यस राष्ट्रिय कार्यक्रममा सक्रिय रूपमा भाग लिन जनतालाई आग्रह गर्नुभएको छ। जोरहाट जिल्लामा स्वगणनाका लागि जिल्ला प्रशासनको लोकपियल शाखाको उद्योगमा जिल्ला तथ्य र जनसंयोग विषयको कार्यालयले दरो प्रचार चलाएका छन्। जनतालाई कुनै असुविधा नभइकन आफ्नो घरबाट अनलाइन मञ्चमा निर्भुल तथ्य दाखिला गर्नुलाई सचेतन सृष्टि गरिएको छ। कार्बी आङ्लाङ साहित्य साधना परिषदको बजेट अधिवेशनमा हिजो सन् 2026 र 27 वर्षको वित्तीय वर्षको लागि 1006 करोड रुपियाँको बजेट र 600 करोड रुपियाँ बढी लागतले परिषदको अन्तर्निहित विषयको बजेट दाखिल गरिएको छ। वित्त विभागको दायित्वमा रहेका मुख्य कार्यवाही सदस्य डाक्टर तुलिराम रन्हालले बजेट दाखिल गर्नुभयो। बजेट दाखिल गर्दै डाक्टर रन्हालले युवा पिँढीलाई फुटबल खेलप्रति आकर्षित गर्नुलाई एउटा फुटबल एकाडेमीको नाममा 1 करोड रुपियाँ, कार्बी कल्चरल सोसाइटीको लागि 1 करोड रुपियाँ र कार्बी साहित्य विभागका लागि सभाका लागि 1 करोड धार्य गर्ने कुरालाई उल्लेख गर्नुभयो। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

0: नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:22 र 15 सेकेन्ड हुनुको साथै म यनकुमारी शर्माले सबै श्रोतामा फेरि एकचोटि स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रो आजको कार्यक्रमहरू। कार्यक्रमको थालनीमा प्रस्तुत छ वार्ताको कार्यक्रम र वार्ताकार हुनुहुन्छ एकदेव अधिकारी। वार्ताको शीर्षक छ युवाहरूको शिक्षाको निम्ति कौशल विकास। श्रोतागण, यो वार्ता पूर्व प्रसारण हो।
1: शिक्षाका माध्यमबाट युवाहरूमा कौशल विकास। कुनै पनि देशले आफ्नो आर्थिक र सामाजिक विकास गर्नका लागि कौशल र ज्ञान दुवै प्रेरक तत्त्वहरूको आवश्यक पर्दछ। अहिलेको वैश्विक परिवेशमा उर्लदो अर्थव्यवस्थामा देखा परेका मूल प्रत्याभ्वानलाई सिकार्न ती देशहरू अघि छन् जसले कौशल विकासमा उच्च स्थान प्राप्त गरिसकेका छन्। हरेक देशका कौशल विकासका कार्यक्रमहरू मुख्यत युवाहरूमा नै निर्भर रहन्छ। यस क्षेत्रमा भारत राम्रो स्थितिमा छ। भारतमा रहेका कुल जनसङ्ख्या मध्येको एउटा ठूलो भाग युवाहरूको रहेको छ। यसले देशलाई सुनौलो अवसर प्रदान गरेको छ, साथै एउटा ठूलो प्रत्याभ्वान पनि स्वीकार्न परेको छ। भारतको अर्थव्यवस्थामा यसको सुफल तब मात्र पाइन्छ जब भारतको जनसङ्ख्या विशेष गरी युवाहरू स्वस्थ, शिक्षित र कुशल दक्ष हुन्छन्। भारतमा अतुलनीय युवा शक्ति तयार छ, जसले गर्दा आउने दिनहरूमा सामाजिक आर्थिक विकासका लागि ठूलो टेवा पुग्नेछ। भारतमा लगभग 60 करोड मान्छेहरू 25 वर्षभन्दा कम उमेरका छन्। रोजगारीका लागि उपयुक्त

कौशल प्राप्त गरी यी युवाहरूले देशमा परिवर्तन ल्याउने प्रतिनिधि बन्न सक्नेछन्। सन् 2015 20 मार्चमा भारतमा लागू गरिएको प्रधानमन्त्री कौशल विकास योजना युवाहरूका लागि तयार पारिएको कौशल प्रशिक्षण मध्येको एउटा प्रमुख योजना हो। यसका माध्यमद्वारा पाठ्यक्रममा सुधार गरी सठिक शिक्षण प्रदान गर्न प्रशिक्षित शिक्षकहरूमाथि विशेष ध्यान केन्द्रित गरिएको छ। प्रशिक्षणमा अन्यान्य शिक्षाका साथै व्यवहार कुशलता र व्यवहार परिवर्तन सम्बन्धी शिक्षा समायोजित गरिएको छ। नवनिर्मित कौशल विकास र उद्यम मन्त्रालय राष्ट्रिय कौशल विकास निगमका माध्यमद्वारा यस कार्यक्रमलाई कार्यान्वयन गरिँदैछ। यसद्वारा 24 लाख युवाहरूलाई प्रशिक्षण दिइनेछ। कौशल प्रशिक्षण नेसनल स्किल क्वालिफिकेसन फ्रेमवर्क र उद्योगद्वारा निश्चित गरिएको मानदण्ड अनुसार आधारित हुन्छ। कार्यक्रमका अनुसार तृतीय पक्षको आकलन संस्थाहरूद्वारा मूल्याङ्कन र प्रमाणपत्रका आधारमा प्रशिक्षार्थीलाई नगद पारितोषिक दिइने व्यवस्था छ। नगद पारितोषिक औसतन 8,000 रुपियाँ प्रति प्रशिक्षार्थीले पाउने छन्। कौशल प्रशिक्षण NSDCद्वारा हालैमा सञ्चालित कौशल विकास अन्तर्योजनाद्वारा माग गरेका आधारमा दिइनेछ। केन्द्र तथा राज्य सरकारहरूले उद्योग र व्यावसायिक घरानासँग विचार विमर्श गरी भविष्यमा देखा पर्ने मागको आकलन गरिनेछ। यसका लागि एउटा माग समूहको मञ्च पनि सुरु गरिँदैछ। कौशल विकासको लक्ष्य निर्धारण गर्ने बेलामा हालैमा लागू गरिएका प्रमुख कार्यक्रम जस्तै मेक इन इन्डिया, डिजिटल इन्डिया, राष्ट्रिय सौर ऊर्जा मिसन र स्वच्छ भारत अभियानका मागहरूलाई पनि ध्यानमा राखिनेछ। प्रधानमन्त्री कौशल विकास योजना मुख्य रूपले श्रम बजारमा पहिलोपल्ट प्रवेश गर्दै गरेका युवाहरूका लागि अति कारगर सिद्ध हुनेछ। विशेष गरी कक्षा 10 वा 12 सम्म पुगेर स्कुल छोडेका विद्यार्थीमाथि ध्यान केन्द्रित गरिनेछ। योजनालाई क्रियान्वयन प्रशिक्षण भागीदारीहरूद्वारा गरिनेछ। वर्तमान लगभग 2300 केन्द्रका NSDCका 187 जना प्रशिक्षण भागीदारीहरूद्वारा यो कार्य क्रियान्वयन गरिनेछ। यसका साथै केन्द्र वा राज्य सरकारसँग सम्बन्धित प्रशिक्षण प्रदाता संस्थाहरूलाई पनि यस योजना अन्तर्गत प्रशिक्षणका लागि जोडिनेछ। सबै प्रशिक्षणदाताहरूले यस योजनाका लागि योग्य ठहरिन एउटा जाँच प्रक्रियाका माध्यमबाट जानुपर्नेछ। प्रधानमन्त्री कौशल विकास योजनाका माध्यमबाट सेक्टर कौशल परिषद वा राज्य सरकारहरूले कौशल प्रशिक्षण कार्यक्रमहरूको रेखदेख गर्नेछन्। योजनाअनुसार एउटा कौशल विकास प्रबन्धन प्रणाली पनि तयार पारिनेछ, जसले सबै प्रशिक्षण केन्द्रका विवरणहरू र प्रशिक्षण वा पाठ्यक्रमका गुणवत्ताको जाँच गर्दछ र त्यसलाई दर्ता गर्नेछ। जहाँसम्म सम्भव हुन्छ प्रशिक्षण प्रक्रियामा बायोमेट्रिक सिस्टम वा भिडियो रेकर्डिङ पनि सामेल गरिनेछ, जुन चाहिँ प्रधानमन्त्री कौशल विकास योजनाबाट जानकारी लिइनेछ, जो प्रधानमन्त्री कौशल विकास योजनाका प्रभावको मूल्याङ्कनको मुख्य आधार हुनेछ। उजुरी वा आपत्ति निवारण तन्त्रको पनि थालनी गरिनेछ। यसका साथै कार्यक्रमको प्रचार प्रसारका लागि एउटा अनलाइन नागरिक पोर्टलको पनि थालनी गरिनेछ। कुल 1,120 करोड रुपियाँ खर्च गरी 14 लाख युवाहरूलाई प्रशिक्षित गरिनेछ र यसमा पूर्व प्रशिक्षणलाई चिन्हित गर्नेतर्फ विशेष जोड दिइएको छ। यस कामका लागि 220 करोड रुपियाँको बन्दोबस्त गरिएको छ। युवाहरूलाई भेला पार्न तथा उनीहरूमा जागरूकता फैलाउनका लागि 67 करोड रुपियाँको बन्दोबस्त गरिएको छ। कौशल विकास मेलाको आयोजन गरी युवाहरूलाई भेला पारिनेछ र स्थानीय स्तरमा राज्य सरकार, स्थानीय निकाय, पञ्चायती राज संस्थाहरूका साथै समुदाय आधारित संस्थाहरूको सहयोग लिइनेछ। कौशल वा उद्यम विकास वर्तमान सरकारको उच्च प्राथमिकता मध्ये एउटा हो। नवगठित कौशल वा उद्यम विकास मन्त्रालयको मेक इन इन्डिया अभियानका लक्ष्यहरू पूरा गर्ने महत्त्वपूर्ण भूमिका रहेको छ। यो अभियान भारतलाई एउटा विनिर्माण केन्द्रका रूपमा परिवर्तित गर्ने मूल थालनी स्रोत हो। विकासशील अर्थव्यवस्थाको विनिर्माण क्षेत्र समेत सबै क्षेत्रका माग अनुसार प्रशिक्षित कार्यबल तयार गर्नमा यस मन्त्रालयको अहम भूमिका रहनेछ। यस दिशामा उठाइएका सबै कदमहरूलाई सामेल गर्नका लागि एउटा नयाँ राष्ट्रिय कौशल वा उद्यम विकास नीति पनि तयार पारिएको छ। यस नीतिद्वारा उच्च गुणवत्ता भएका कार्यबलसँग विकासलाई प्राथमिकता दिने रूपरेखा तयार पारिसकेको छ।
यहाँ सन् 2022 सम्ममा 50 करोड मान्छे